क्या ये सही है कि ताकतवर अपना खाना पाए, वो सही से उसको वक्त पर खाना मिलेगा। अब कमज़ोर जो है ना, वो तो कमज़ोर ही है, तो उसको वो उसका भूखा रहना उसके लिए सही है। तो ये दरअसल यानी सवाल ही कौन ज़्यादा फिट है। तो इस्लाम जो है ना, हमें जो रिलेट करता है कि भाई तुम सब अल्लाह के मखलूक हो, तो अल्लाह के मखलूक होने में हम सब बराबर हैं। ताकतवर कमज़ोरी की कोई बुनियाद पर किसी की इंसानी हुरमत की हुरमत का फ़ैसला नहीं होता। तो इस तरह जब हम उस वही इलाही से और अल्लाह सुबहान तआला से अपने आप को रिलेट करेंगे और दूसरों को भी समझेंगे कि हाँ ये भी अल्लाह के मखलूक हैं, और हमें इस सिलसिले में जब हमारी जवाबदेही होगी, तो फिर जाके हमारा मामला, हम अपने ख्वाहिशात को कंट्रोल में रख सकेंगे। वन तो फिर नेचुरली अगर आप बात करें, तो अगर सिर्फ आप नेचुरली बिहेव करने बिहेव की बात सोचें, तो फितरतन तो हम यानी इंसान जो है जुल्म पर आमादा रहेगा, चूँकि कमज़ोर है, और कमज़ोर को जैसा कि आपने जंगली कानून हमने बता दिए, चूँकि उनके पास अकल नहीं है। तो अल्लाह ताला जो हमने इल्म अकल की दौलत नसीब फरमाई, और इल्म अकल का असल बुनियाद है कुरान करीम और सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम। इस वजह से इंसान को एक मावरा इंसान ज़ात के साथ जुड़ना, और उसको हक और खैर शर और खैर का फ़ैसले के लिए उसको बुनियाद मानना, ये काफ़ी एक ज़रूरी एक मरहला है जो उसकी यानी जो इंसान इंसान को ये समझाता है भाई तुम्हारी इंसानियत क्या है। वरना इंसानियत के नाम पर तारीख़ के आप यानी अगर आप जायज़ा ले लें तारीख़ी तौर पर मुख्तलिफ़ मराहिल का, तो आपको नज़र आएगा कितने बड़े बड़े जरायम के मुर्तकिब हुए लोग, कितने कत्लो गारत की गई, क्या क्या नहीं हुआ, सिर्फ़ इस समझ पर कि हम तो यानी बड़े हैं, हमारा तबका ऊंचा है और वो तो पसमानदा हैं, कमतर हैं, इस बुनियाद पर। तो सामिन किराम, असल ख़तरा तभी शुरू होता है जब इंसान कहने लगे जो मैं चाहता हूँ वही हक़ है। फिर ताकतवर कहेगा कि मेरी ताकत ही हक़ है, अमीर कहेगा मेरा फ़ायदा ही हक़ है, अक्सरियत कहेगी हमारी पसंद ही हक़ है, इसी तरह फ़र्ज़ भी कहेगा कि मेरा एहसास ही हक़ है। तो इस्लाम यहाँ इंसान से कहता है अरे भाई खड़ा हो जाओ खड़ा हो जाओ, तुम्हारे पास ख्वाहिश है मगर ख्वाहिश शरीयत नहीं, तुम्हारे पास अकल है मगर अकल तुम्हें खुदा नहीं बनाती, तुम्हारे पास इल्म है लेकिन इल्म तुम्हें किसी कमज़ोर इंसान की हुरमत छीनने का इख्तियार नहीं देता। तो अगर मेरे सामने एक इंसान कमज़ोर है, तो मैं भी क्या उसे कुचल दूँ, या फिर मैं उसे नहीं कुचलता हूँ सिर्फ़ इस वजह से कि कानून मुझे रोकता है, या फिर सज़ा का खौफ है, या फिर मुआशरा मुझे बुरा कहेगा, इस वजह से मैं अपने मातहत जो वर्कर्स हैं उनके साथ यानी वो उन्हें कुचल नहीं देता, उन्हें उनके साथ जो है ना वो जुल्म नहीं कर, इस क्यों, चूँकि मुआशरा मुझे बुरा कहेगा। क्या हम इस तरह सोचते हैं? हाँ भाई, अक्सर बेशतर लोग इसी तरह सोच रहे हैं इन दिनों में। हाँ भाई, कवानीन है, ये हैं, वो हैं, मैं तो फिर फंदे में पड़ जाऊँगा, मसला हो जाएगा मेरे लिए। हालांकि अगर इस तरह से सोचें कि भाई ये इंसान है, इसकी हुरमत है और ये अल्लाह के मखलूक हैं, एक दिन मुझे अपने रब के सामने जवाब देना है, तो फिर तब जाकर आप नस्ल परस्ती के इस तबके तबका वाली फ़र्क से आप निकल सकेंगे, और आप सही राह पर यानी अब आपको अपने आप को गामजन कर सकेंगे। देखें, यहीं पर फ़र्क नज़र आता है कि मज़हब दीन इस्लाम की जो हकीकत है, इसकी जो हुज्जियत है कि आपने क्यों दीन को फॉलो करना है, और इस तरह अगर सिर्फ आप एथिज़म की बात करें और फिर आप सिर्फ साइंस पर रहें और आप साइंस से जो नज़रियात उन नज़रियात से अपने अखलाकी जो है ना जो फ़ैसले आप लेने की कोशिश करें, तो तब जाकर आप बड़े बड़े यानी दुश्वारी का सामना करेंगे। तो आपको तो जाहिर सी बात है कि यानी ख्वाहिश जब आप पर कोई जुल्म कर रहा है, तो फिर आप सोचेंगे कि हाँ मेरी ख्वाहिश हो रही है, अब मैं भी उस पर जुल्म कर, जुल्म न भी करे कोई कमज़ोर की बुनियाद पर, जैसे कि जंगल के कानून में ये है, तो फिर आपको भी ये लगेगा कि हाँ इनकी तो कोई हैसियत ही नहीं है,
ان کو مارو کاٹو ان پر ظلم کرو ان پر اس سے کوئی آتا بھی اس سے کوئی فرق نہیں پڑتا آج کل کے سیناریوں میں بھی یہی ہے کہ کسی خاص طبقے کے اگر کچھ ہو جائے تو کافی ہلچل مچ جاتا ہے یعنی ہاں کچھ ہو گیا جبکہ یعنی دوسرے کسی علاقے کے دوسرے کسی طبقے کے لوگ اگر وہیں وہی اسی طرح کے کچھ مسائل کا سامنا کرے تو اس کو یعنی یہ کہا دیا جاتا ہے رہی بھائی کچھ ایسے ازرار جانبیہ ہے یہ کوئی یعنی ہو گیا ہے یعنی بائی چانس کچھ ایسا ہو گیا ہے تو یہ بس معاملہ اتنا بڑا نہیں ہے اس میں کچھ ایسی بات نہیں ہے اس طرح کے ہر پہلو پر ہر واقعے میں اس طرح کے جوابات ریڈی رہتے ہیں تو اس وجہ سے انسان کو ہمیں زیادہ سے زیادہ یہ کوشش کرنی ہے کہ ہم کیسے اپنے ذہنی تصورات نفسیاتی جو سپورٹ یہ ہم براہ راست کلام اللہ سے اللہ کی ہدایات سے لیں رسول صلی اللہ علیہ وسلم کی جو ہدایات ہیں ان سے ہم رہنمائی حاصل کرنے کی کوشش کریں چونکہ ایک ہے علوم دنیویہ اور ایک ہے یعنی وحی الہی دنیاوی علوم جو ہے نا وہ آپ کو اخلاقی یہ نظریہ ارتقاء ڈارونزم کہہ لیں تو یہ جتنے بھی ازمز ہیں یہ ازمز آپ کو اخلاقی جو ہے نا طور پر یہ کامل مکمل رہنمائی نہیں کر سکیں گے اور یہ ثابت ہے تو صحیح رہنمائی کے لیے انسانیت کی صحیح رہنمائی کے لیے اسے انسانیت کی صحیح تعریف حاصل کرنے کے لیے آپ کو دین اسلام کی جو تعریف ہے دین اسلام نے جو کہا ہے اسی کو فالو کرنا ہے یہ ازمز کی جتنی انسانیت کی تعریف ہے یہ انسانیت کو گمراہ کرنے والے ہیں جیسے کہ میں نے کہا کہ اس انسان کی قدر کی بنیاد اس کی حرمت کی بنیاد اس کی عزت کی بنیاد کہاں ہے اللہ کے مخلوق ہونے میں ہے تو آپ اللہ کے مخلوق ہونے میں سب برابر ہیں نماز میں جب ایک ساتھ کھڑے ہوتے ہیں تب سب ایک ساتھ کھڑے ہوتے ہیں کوئی امیر غریب کوئی فرق نہیں سب اپنے پاؤں پہ پاؤں لگائے ہوئے کندھوں میں کندھا لگائے ہوئے اس طرح کھڑے ہوتے ہیں کہ امیر و غریب کوئی فرق نہیں سب اللہ کے سامنے ایک ہیں برابر ہیں کوئی طبقہ نہیں کوئی نسل پرستی نہیں کالا نہیں گورا نہیں تو اس طرح کوئی فرق نہیں رہتا لا فرق جیسا کہ حدیث میں بھی ہے کہ کسی عربی کا کسی اجمی پر کوئی فرق یعنی فوقیت نہیں کسی اجمی کی کسی عربی پر کوئی فوقیت نہیں اور کسی اللہ سبحانہ وتعالیٰ قرآن میں اللہ نے یہ کہا ہے نہ کرما کم عند اللہ اتقاکم کہ اللہ کے نزدیک تم میں سب سے جس یعنی سب سے عزت دار کون ہے جو زیادہ تقوی والا ہو تو یہی ہے بنیاد تقوی کی بنیاد پر ہم آگے بڑھیں گے اور کمزوری کی بنیاد پر ہم ایک دوسرے کے ساتھ ایسے طاقت اور کمزور جیسا کہ آج کے دنوں میں کہا جا رہا ہے نا ہاں طاقت ہمارے پاس پاور ہے تو پاور کے ساتھ ہم چلیں گے اس پوری دنیا کو کنٹرول کریں گے معاشرے کو آگے لے جائیں گے تو اس سے جو ہے نا آپ انسانیت کو اس طاقت کے بل بوتے پر یعنی طاقتور ہونا ایک طرف اور دوسری طرف کے کا کمزور ہونا اور طاقت کے نعرے پر آپ آگے بڑھیں گے اور معاشرے کو آگے لے جائیں گے تو یہ کبھی بھی آپ یعنی فلاحی معاشرہ قائم نہیں کر سکیں گے اس طاقت کے بل بوتے پر بلکہ آپ نے جو ہے نا انسان کی حرمت اور ان تمام پہلوؤں کا سامنے رکھنا ہے اور یہ سمجھنا ہے کہ یہ اللہ کے مخلوق ہیں تو اللہ کے مخلوق ہونے میں ہم سب برابر ہیں اور یہی فرق نظر آتا ہے کہ آپ جب مختلف نظریاتی طور پر جو وہ انسانیت کی تعریف کرتے ہیں اور یہ بتانا چاہتے ہیں تو وہ خواہشات کو پرائیورٹی دیتے ہیں ٹھیک ہے اور عقل کو یعنی ثانوی پہلو پر رکھتے ہیں یعنی امر ثانوی ہے خواہشات کو بہت زیادہ پرائیورٹی دیتے ہیں حالانکہ اسلام نے عقل کو زیادہ پرائیورٹی دی ہے اسلام نے عقل کو زیادہ پرائیورٹی دی ہے خواہشات کو منضبط کیا ہے اسلام نے عقل کو پرائیورٹی دی ہے خواہشات کو منضبط کیا ہے اور جدید سائنسی نظریات کے جو ایتھزم ہیں اور یہ وہ تو ان کے تمام مسائل میں وہ اس طرح جو ہے نا آگے بڑھتے ہیں کہ بھائی انسان کی خواہشات اس کی یعنی اس کو اس پر فوکس کرتے ہیں اور عقل کو اس کے تابع بناتے ہیں تو یہ بہت ہی غلط طریقہ ہے کہ آپ اگر خواہشات کو پہلے رکھیں کہ کون کیا چاہ رہا ہے اس کی خواہش کیا ہے وہ پہلے رکھیں گے پھر ہم عقل کی طرف جائیں گے
تو یہ طریقہ ہی غلط ہے, اس کی وجہ سے بڑے غلط نتائج بعد میں دیکھتے ہیں. اور اسلام نے جو ہمیں طریقہ دیا ہے کہ بھئی پہلے عقل, پہلے ہمیں یہ سمجھنا ہے, ہاں عقل کے پہلے عقل یعنی کیا, بچہ بالغ ہو گیا بس اس کی ذمہ داری آ گئی, وہ مکلف ہو گیا, اسے وہ عاقل ہو گیا, یعنی عاقل عقل مند ہونے کا جو ایک وہ طبقہ وہ وقت ہے وہ بالغ ہونے کا وقت ہے. تو بس اب عاقل ہو گیا, بس اب اس پر جو ہے نا تمام تر یعنی ذمہ داریاں آ گئی, اب اسے جو ہے نا آگے ذمہ داری کے ساتھ اپنی زندگی جینی ہے, ایسے ویسے کر کے یعنی جو من چاہی ویسے زندگی گزار لی, بات ایسی نہیں, بلکہ اپنے عقل کو کام میں لگاتے ہوئے انسانی جو یعنی جو وحی الہی کے جو تقاضا ہیں اس کو پورا کرتے ہوئے, اس سے رہنمائی لیتے ہوئے ہمیں ایک ایک اسٹیپ لینا ہے. اور جب ہم اس طرح عقل کو پرائرٹی دیں گے تو ہماری شہوات کو ہم منضبط کر سکیں گے, کنٹرول کر سکیں گے. شہوات کے ساتھ خواہشات کی بات آ جاتی ہے, شہوات کے ساتھ شبہات کی بات آ جاتی ہے. تو اس طرح جو ہے نا جب ہم عقل کو صحیح جگہ میں رکھیں گے اور یعنی اس پر فوکس کریں گے تو ہم اپنے آپ کو کنٹرول کر سکتے ہیں. تو بات یہ ہے کہ جو لوگ کچھ لوگ یہ سمجھتے ہیں اور یہ بتانا چاہتے ہیں کہ اسلام ایک فیتھ ہے صرف اور عقل کا اس میں کوئی کام نہیں ہے, تو یہ غلط ہے. دیکھیں پہلی بات تو یہ کہ فیتھ تو ضرور ہے, لیکن ہمارے تمام تر فیتھ کی اپنی عقلی بنیاد بھی ہے, اس کو ہم پورے طور پر مانتے ہیں. عقلی بنیاد پر ہم فیتھ پر آتے ہیں, بات ایسی نہیں. فیتھ کو تو ہم اللہ پر ایمان لاتے ہیں بغیر کسی یہ عقلی دلائل کے, لیکن ہاں عقلی دلائل موجود ہیں, ہم اس کے بھی قائل ہیں کہ تمام تر عقلی پہلو بھی موجود ہیں. تو یہ معنی ہوا کہ ہم عقل کو زیادہ مد نظر رکھتے ہیں, اس کے بعد جو ہے نا جب بندہ عقل کے مطابق وہ آگے بڑھائے گا قدم تو اس کے خواہشات بھی اس طرح منضبط ہوں گے, وہ اپنے آپ کو کنٹرول میں رکھ سکے گا اور کامیابی کی طرف جائے گا. تو اسی کے ساتھ سامعین کرام, انسان کو اللہ کا مخلوق سمجھ کر اس کے ساتھ بیہیو کیجیے, کمزوری کی بنیاد پر نہیں. تلاش الزمان اور تکنیکی معاون سلمان المومن کو دیجیے اجازت. مع السلامہ.

0: کہ ہمارا دل ٹیڑھا ہو جائے۔ وہ ڈرتے تھے، اللہ سے دعا کر رہے ہیں کہ وہ انہیں رحمت کے سائے میں رکھے۔ ربنا لا تزغ قلوبنا، اے ہمارے رب، ہمارے دلوں کو کجی اور انحراف سے بچا۔ بعد اذ ہدیتنا، جبکہ تو نے ہمیں ہدایت دی ہے، یعنی ہدایت کے بعد ہمارے دلوں کو انحراف سے بچا۔ وہب لنا من لدنک رحمہ، اپنے خاص خزانے سے ہمیں رحمت عطا فرما جو ہمارے دلوں کو زندہ رکھے، راہ راست پر رکھے۔ انک انت الوہاب، بے شک تو ہی ہے سب سے زیادہ عطا کرنے والا، اس کے دینے پر کوئی رکاوٹ نہیں۔ سامعین، دلی حالت کے بدلنے سے بچنے کے حوالے سے یہ دعا نبی کریم صلی اللہ علیہ وسلم سے منقول ہے، یا مقلب القلوب ثبت قلبی علی دینک، اے دلوں میں تبدیلیاں لانے والا، اے دلوں کو پھیرنے والا، ثبت قلبی علی دینک، میرا دل اپنے دین پر ثابت رکھ۔ تو سامعین، ہدایت کے بعد سب سے بڑی نعمت یہ ثبات ہے، اور یہ صرف دعا سے حاصل ہوتا ہے۔ یعنی علم اور ہدایت کا کمال صرف ذہانت سے نہیں، بلکہ راسخین فی العلم کی زبان پر ہی یہ دعا جاری ہے، جس بات کی دلیل بنتی ہے کہ اللہ کے توفیق اور دعا کے نتیجے میں ہی علم اور ہدایت کا کمال نصیب ہوتا ہے۔ اس طرح سامعین، اس دعا میں یہ بھی ایک سبق ہے کہ دلوں کا انحراف سب سے بڑا خطرہ ہے، اسی لیے اہل ایمان ہمیشہ دعا کرتے ہیں کہ اللہ انہیں ہدایت کے بعد گمراہی سے بچائے، اور اللہ کی رحمت سب سے بڑی پناہ ہے، اسی سے ہدایت قائم رہتی ہے اور دین پر ثابت قدمی حاصل ہوتی ہے۔ یہ دعا ہمیں عاجزی سکھاتی ہے کہ ہدایت ملنے کے بعد بھی انسان خود پر بھروسہ نہ کرے، بلکہ اللہ کی پناہ مانگے۔ ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب۔ سامعین، دل کی کجروی سے دوری اور دین پر ثابت قدمی کے حوالے سے ہماری آج کی یہ دعا اپنے اختتام کو پہنچی۔ انشاءاللہ کل مزید نئی دعا کے ساتھ دوبارہ حاضر خدمت ہوں گے۔ مع السلامہ۔
1: FM 107 presents Your Health Matter with RJ Shruti.
2: کبھی ایسا ہوا ہے کہ فون ہینگ ہونے لگے تو ہم نے ترنت ری سٹارٹ کر دیا، یا گاڑی سے عجیب سی آواز آنے لگے تو ہم نے میکینک کو دکھا دیا۔ ہر بار ہوتا ہے رائٹ، پر جب بات آتی ہے اپنی باڈی کی تو ہم کہتے ہیں ابھی ٹھیک ہو، بعد میں دیکھ لوں گا، کیونکہ سب کو لگتا ہے کہ کون ڈاکٹر کے پاس جائیں گا، نمبر لگا کے بیٹھے گا، دو تین گھنٹے اسی میں چلے جائیں گے، مطلب سچ اے ویسٹ آف ٹائم۔ امیجن خود کی ہیلتھ کو لے کے ہماری ایسی سوچ ہوتی ہے۔ تو آج ہم بات کر رہے ہیں ایک بڑے ہی سمپل اور بہت پاورفل تھاٹ پر، وائی پریونشن از بیٹر دین کیور۔ یہ کہاوت تو آپ نے سنی ہوگی، بس سچ یہ ہے کہ زیادہ تر ہیلتھ پرابلمز ایک دن میں نہیں ہوتے، وہ دھیرے دھیرے آتی ہے بالکل خاموشی سے۔ ہائی بلڈ پریشر ہو، یا ڈائبٹیز ہو، یا سٹریس ریلیٹڈ ایشوز ہو، سٹارٹنگ میں باڈی صرف ہلکی سی وارننگ دیتی ہے، تھوڑی تھکان، تھوڑی اریٹیشن، کبھی نیند کا ڈسٹرب ہونا، اور ہم کیا کرتے ہیں، بڑے ہی پیار سے اگنور، کیونکہ جب تک پین نہیں ہوتا ہم ماننے کو ریڈی نہیں ہوتے ہیں کہ ہمارے ساتھ بھی کچھ غلط ہو سکتا ہے۔ پر پریونشن کا مطلب ہوتا ہے پرابلم سے پہلے کا ایکشن لینا۔ ڈاکٹرز اور ہیلتھ ایکسپرٹس کہتے ہیں کہ ریگولر موومنٹ، بیلنسڈ فوڈ، پراپر سلیپ اور سٹریس مینجمنٹ کافی ساری سیریس پرابلمز کو سٹارٹ ہونے سے پہلے ہی روک سکتے ہیں۔ مطلب اگر ہم روز تھوڑا چل رہے ہیں، تھوڑا اچھا کھا رہے ہیں، اور تھوڑا ریسٹ دے رہے ہیں اپنے آپ کو، تو فیوچر میں ہیوی ٹریٹمنٹ کی ضرورت کافی کم ہو جاتی ہے۔ پریونشن کا مطلب صرف ٹیسٹ اور رپورٹس نہیں ہوتا، پریونشن ہوتا ہے جب ہم باڈی کے سگنلز پہ دھیان دیتے ہیں، جب ہم تھکان کو ویکنس نہیں سمجھتے، جب ہم نیند کو لگژری نہیں سمجھتے بلکہ نیسیسٹی مانتے ہیں، اور پراپر اپنے 7-8 hours کمپلیٹ کرتے ہیں۔ سوچیے ایک چھوٹی سی ہیبٹ جیسے کہ 10 minutes روز کھانا کھانے کے بعد واک کرنا، یا ٹائم پر سو جانا، یا زیادہ پانی پی لینا، یہ سب کتنی چھوٹی چھوٹی باتیں ہیں، پر فیوچر کے لیے یہی سب چیزیں ایک شیلڈ بن جاتی ہے۔ اور کیور اکثر تب شروع ہوتا ہے جب باڈی آلریڈی تھک چکی ہوتی ہے، میڈیسنز، ریسٹرکشنز، سٹریس سب ایک ساتھ آ جاتے ہیں۔ इसलिए कहा जाता है प्रिवेंशन सिर्फ बेटर नहीं इजियर भी होता है देन क्योर। एक और बात जो हम भूल जाते हैं दैट इज मेंटल हेल्थ भी प्रिवेंशन मांगती है। अगर हम रोज अपने इमोशंस को सप्रेस करते रहे, ब्रेक्स नहीं लिए, अपने लिमिट्स को इग्नोर करते रहे तो बर्नआउट एक दिन जरूर आता है। प्रिवेंशन का मतलब होता है अपने आज का थोड़ा सा ख्याल ताकि कल चल के मुश्किल ना बने। तो आज का एक छोटा सा मशवरा जो आप अपने साथ रखिए, जब बॉडी बोले स्लो डाउन तो सुन लीजिए, रेस्ट रेस्ट कर लीजिए बिना गिल्ट फ्री होके, क्योंकि जैसे मैंने आपसे पहले भी कहा है कि ये लेजीनेस नहीं है, ये समझदारी है। अगर आप अपनी हेल्थ का ख्याल रखेंगे तो आपकी जिंदगी काफी स्मूथ चलते रहेगी, एनर्जी रहेगी, कॉन्फिडेंस रहेगा, चेहरे पे एक अलग ही चमक रहेगी। एंड दैट इज व्हाई प्रिवेंशन इज ऑलवेज बेटर देन क्योर।
1: FM 107 प्रेजेंट्स योर हेल्थ मैटर विद RJ श्रुति।
3: कतर का पहला देसी रेडियो स्टेशन FM 107, दिल से देसी।
2: अस्सलाम वालेकुम, आप सुन रहे हैं कल्चर मोमेंट, मैं हूं आपकी RJ महावश। इस 5 मिनट के सफर में हम बात करेंगे कतर की खूबसूरत सकाफत, रिवायत और विरसे की। यहाँ हर रसम, हर लिबास, हर खाने और हर मेहमान नवाजी के पीछे एक प्यारी सी कहानी होती है। आइए मिलकर कतर की सकाफत को समझें, महसूस करें और इस विरसे को अगली नस्लों तक पहुँचाने का अहद करें। कतरी मर्दों का रिवायती लिबास सकाफत, वकार और सादगी का खूबसूरत इजहार है। ये लिबास सिर्फ पहनने का नाम नहीं बल्कि मौसम, माशरती अदब और अपनी पहचान से भी जुड़ा हुआ है। कतर की मर्दों का सबसे मशहूर रिवायती लिबास थोप है। ये एक लंबा और ढीला लिबास होता है जो आमतौर पर सफेद रंग में देखा जाता है। सफेद रंग की पसंद गर्मी के मौसम में भी मुनासिब समझी जाती है क्योंकि ये रोशनी को मुनक्कस करता है और लिबास को सादा और पुरकशिश बनाता है। थोप की खूबसूरती उसकी सादगी में है। उसका अंदाज साफ सुथरा, पुरवकार और आरामदेह होता है। रोजमर्रा जिंदगी, दोस्तों से मुलाकात और खास तकरीबात के लिए लोग अपनी जरूरियात और पसंद के मुताबिक मुख्तलिफ अंदाज इख्तियार कर सकते हैं। अच्छे लिबास के साथ सफाई और सलीका भी बहुत अहम होता है। कतरी मर्द अक्सर थोप के साथ सर ढांपने का रिवायती लिबास भी पहनते हैं। उसे आम जमान में खोतरा कहा जाता है। खोतरा सर को धूप और गर्द से बचाने में मदद देता है और लिबास के हुसन में भी इजाफा करता है। खोतरा पहनने के मुख्तलिफ अंदाज हो सकते हैं। कुछ अफराद उसे सादा तरतीब में रखते हैं जबकि खास मौके पर उसे ज्यादा मुनज्जम अंदाज में पहना जाता है। इसके साथ अकाल इस्तेमाल की जाती है जो कुतरे को जगह पर कायम रखने में मदद देती है। अकाल एक सिया या गहरे रंग का गोल बंद होता है। इसकी सादा शक्ल के बावजूद ये कतरी मर्दों के रिवायती लिबास का जरूरी हिस्सा समझा जाता है। खुतरा और अकाल मिलकर लिबास को मुकम्मल करते हैं और इसमें नजाकत और वकार पैदा करते हैं। खास मवाके, रस्मी तकरीबात और खुशी की महफिलों में बिश्त भी पहना जाता है। ये थोप के ऊपर पहने जाने वाला एक बारीक और खूबसूरत लिबास है। बड़े हुए किनारे और खूबसूरत सिलाई इसे खास शनाख्त देते हैं। बिश्त का ताल्लुक वकार और खुसूसी अहमियत से है। खास तौर पे मेहमानों के इस्तकबाल, शादियों, इनामात या दूसरी अहम तकरीबात में इसे पहना जा सकता है। इस लिबास को एहतियात से संभाला जाता है और पहनने वाले के पुरवकार शख्सियत को उभारता है। रिवायती लिबास को समझने के लिए ये याद रखना जरूरी है कि हर मौके का अपना अंदाज होता है। घर, रोजमर्रा के काम, मजलिस, दावत और रस्मी तकरीबात के लिए लोग अक्सर अलग तरतीब इख्तियार करते हैं। लिबास का ताल्लुक सिर्फ शक्लो सूरत से नहीं बल्कि आदाब से भी है। साफ सुथरा लिबास पहनना, उसे मुनज्जम रखना और मौके के मुताबिक इंतखाब करना सलीके की अलामत है। इसी तरह दूसरों के मुख्तलिफ लिबासों का एहतराम करना भी अच्छे रवैये में शामिल है। قطری مردوں کے لباس میں درزی اور ہنرمند کا بھی اہم کردار ہوتا ہے۔ تھوپ کی سلائی، کپڑے کا انتخاب اور ناپ کا درست ہونا اس کی خوبصورتی میں اضافہ کرتا ہے۔ کئی لوگ اپنی پسند اور ضرورت کے مطابق لباس تیار کرواتے ہیں۔ آج کا قطر